पडुण्डिल धनुष र दकुन होला थर थर धनुष हुन्छ धनुष तेज नै हुन्के मार्ली चकर टाढ मार्ली पड्ल फोटके भुइन पड्ल हुट्ल झटके बोडुन बाटी सबन